हाँ जी बच्चे, हमारा स्टोर है फीमेल गिफ्ट सेंटर, सबको बता दो सबीराबाद टांक इश्मा के तमाम प्रोडक्ट्स मिलते हैं। शुक्रिया दास मैसेज करे दे डेरा मना ना ओ सबीराबाद खैर कर के देता सो टांक जिक्र हम पकी करे दे वो खैर यू जहान बना इतना सुनते प्रोग्राम के मैसेज हो को डेरा डेरा मना ना टाइम देर सर खत्म शुभ इनशाला बल प्रोग्राम की वही दर सर की मुलाकात मैं भी तीन ना चार पर ब्याह मुलाकात उसी का मुलाकात नो शुभ इनशाला मुलाकात दर सर की जरूर द टू रेजिया तो मैंने ना नोबिल को दास इस्तेमाल की इश्मा कॉस्मेटिक प्रोडक्ट्स सुमरा हम माशाला कॉल रंगल पके आगे यू पैगाम चुकम दे वर्क लो पैगाम सिर्फ और सिर्फ इश्मा कॉस्मेटिक सईदा नोता से इस्तेमाल की और मुंगत बिया जरूर कॉलो कही दो फैदी बर की तासो फैदा दर की नुमत प्रोग्राम की जरूर कॉलो के खा हर कॉस्मेटिक इश्मा कॉस्मेटिक चुकम प्रोडक्ट से पागे हर प्रोडक्ट बांधे इश्मा چکم کمپنی ہیلپ لائن نمبر دیگر موجود دے نو آگے بنے تاسو کال کولی شی چرتا کہ نمی لبی گی پا 0342-311-22 بہائی نمی نمبر بنے کال کولی شی سو کی بات درس رہی سل بیا ملکہ نیکسٹ پروگرام کی اشمہ کسمیٹ پروگرام کی ترے پھر دو آگان کیا ساتے دو لویالا پمان

हाँ जी वही जी सलाम रेहान सर हम काल में देर तक हो जी घंटी देर अगला यार बदन में शाह शो अल्लाह दे खेरो की अल्लाह दे खेरो خبر وعلیکم السلام تھینک یو سو ویری مچ علاج بس دماغ علاج ریحانو سگنل روک لے ہانی وفا یہاں تو جنہیں ہلنا ریحانو دا میسج پروگرام کے چے شامل کے اوکے اوکے جی سرنگے ریحان ہٹے گا بالکل ٹھیک ٹھاک فٹ فاٹ ہی سلام ندی ہٹک روبا ہٹک انمول ہٹک گلشن ہٹک اکسا ہٹک موتا سانگ پلے کا

केसर मोबाइल जोन मंगल मेला मलिक इलाज मार्केट की दुकान दे और दुम दुकान जिकम दे करनो आगो पर वजीर के लगे देखा अस्सलाम वालेकुम बिना वैसंग तासो छ प्रोग्राम कि कम द शापेसल वाई बीजीएम प्ले कोई खगा हमारे सुन के प्लीज हां लिश की बसिन को तमा खबा के हां अस्सलाम वालेकुम एश में फार्मूला बिडी किम तासो कपने की जोड़वई माता सुन यो एयर इन परमिशन अच्छा आओ बिल्कुल साजो हां और अलावा जिकम ने आलिया वाई सलाम ने के बिल्कुल جسمی آلیا فروم خلکور ایمان دا اورمن نوای چی نیٹ بانی پروگرام اورما سرجی منا ہیلیم دعا گانی سلامونه میکبل کا کرن وای سلامونه میکبل کا ذکرنیم आवाज دی بلکل اوکے محمدین السلام علیکم و علیکم السلام نام ہے اشما سٹار یم مازر ٹول پروڈکٹ موجودی سب مینوال کو میرے طرف سے سلام علیکم سلام ورحمت اللہ او ورحمت اللہ ہی و برکاتہ ہم دین لواج کم نو علی اصغر میں ہوں ڈی ای خان سے آپ کو سلام علیکم سلام ورحمت اللہ وبرکاتہ

0: जी
1: और बिल्कुल गप शप
0: सही खबर
1: नो बिल्कुल नन प्रोग्राम के तारीख आरोलियो
0: जी बिल्कुल
1: नो मीना वालो परमाइश मंदिर के ना बेचे कड़ा कड़ा सीखी जी के ना
0: सही खबर बिल्कुल
1: मीना वालो आगा पुजड़ के रो गर जी जी चेदा सिरूशी तारीख भी
0: जी
1: क्यूट लाला जान भी
0: बिल्कुल उस गुरा लाला चुके नोम देगा ना उस बदल चो
1: क्यूट लाला जान बिल्कुल क्यूट लगा प्रोग्राम था
0: सही
1: उम्मीद मीनवाल चिकुम ने गुस्तर स्टडी माशी ओकड़
0: बिल्कुल
1: ब्याह स्टडी माशी सर कुछ गपे शपे जब लगे
0: सही
1: और तरीका ना दाबर तो रिज सरंग तेरा कड़ला
0: माशाल्लाह रिज हो डेरा जबरदस्त तेरा शोला हो बिल्कुल लला तू तो पता दो
1: रेज मजदूरा भी के ना
0: बिल्कुल नो लगा मतलब प्रोग्राम्स भी के ना
1: बिल्कुल
0: नो बस मसरूफ है चुकुमने तेरा सी ठीक शो
1: सही
0: देने लगा लगा अक्सर प्रोग्राम के दाहा बरा कौन चेरा मसरूफ है जिंदगी तू के ना
1: बिल्कुल
0: नो हर चढ़ा चुकुम रेज मसरूफ भी
1: मसरूफ
0: बल्ला चे लला सॉरी खबर में दिखा टकड़ा नन सब टाइम के चिजोन मसरूफ है वो सोते नो सही खदो दगा से मतलब सड़ाई फ्री भी गा नो आगा जेन तक मुख्तलिफ मुख्तलिफ ख्याल चुकम ठीक नो बचार दगा दो सड़ाई लगा जोन चुकम दे आगा सो के हम इन्वॉल्व की और जोन चुकम दे बिजी की सही दो माइंड चुकम दे गा आगे मतलब की बोझ ऊँच है
1: बोझ ऊँच है दिमाग चुकम दी तरीक का नाम नो मुझबो यूनिवर्सिटी की वो आल तक मुस्तर टीचर हुए या वो मुस्तर कुम पल कलस विलो सीनियर कलस विलो
0: जी
1: अगो फील्ड की चुकुम दो आगा रगड़ा होड़ा लेवा
0: सही
1: नो आगा रगड़ा चुकुम दिमाग चुकुम दी चित ज्योत इस्तेमाल आए के नाम अगम रे तो दिमाग ज्योत के चप गई
0: बिल्कुल
1: तो दिमाग ज्योत फ्रेश हुई और मुश्क हुई कि बस तूब वो कपूश समला सभी ने समला बस ब्यार चक्ष मजदिगार मजदिगार भी अकेलता हो जब ब्यार रोश मड़े और ब्याह समला के ना अक्सर ना जोनून चुकुम दी नंद सब कमुज वक्सु नो अगो दा यू रूटीन जूट खड़ा
0: हुई
1: नो आधा रूटीन ना का मुझे आगा उकसु नो आगा रूटीन पो आगे के आगा उल्टा हुई जका कमुज वक्सु तरे जो वक्त ना था दा देर की मती था आगे चिकुम दे अगे टेम के दे आगा जुनी हुई आगा सकावल गुड़ी चीज से ओ कहूं नो आगा वक्त अगि ने जया शी
0: बिल्कुल
1: आगा वक्त जया शी व्यवरस्तो के बता डेर कोशिश कही के ना
0: जी
1: ओ नो वक्त दसर मलगरतिया न कही
0: सही खबर
1: नो मुझ दयायु चे वक्त सर पहले न मलगरतिया होगा और न कि चे तब व्रस्त खुशता के है चे प्लीज प्लीज मोहम्मद खुदा बुरा वक्त रोला था पोई शुए
0: सही
1: उसे सो कम के ना
0: बिल्कुल
1: नो वक्त सर मलगरतिया चुकुम दो आगा प्रचार दो चे वक्त सर मलगरतिया हो के और वक्त सरा सरा इंसानियत से रखा मलगरतिया हो
0: बिल्कुल सही खबर देखिए शक निश्चित
1: और दाना जी बताओ ये न वक्त मलगरतिया कहीं ना इंसानियत मलगरतिया कहीं
0: सही
1: आगा तो न तेरे भी ब्याह
0: बिल्कुल लासी थे सही खबर अक्षली खबर दे लला उकड़ले नूर बहन गप शप लगी
1: चलो हमें उकड़ले
0: जी
1: होक्षलो खबर मने बसा माल होची
0: पचार लगा दो जी लगा अमाल चुका है अमाल देर जरूरी है बिल्कुल अमाल देर जरूरी
1: है वशी के ना
0: सही
1: चे ओ सुमरा जोनों दीदी मुझे गग आवाज और भी नो चे अगु तो दब यही चे तो चक पल वक्त मा जाया कवाए
0: सही
1: वाल वक्त ची कुमदा अगा तो से कीमती के या बतो से वक्त ना इला रहे
0: बिल्कुल
1: वो अवाख चिकुम दा तो बजे कड़ाई अजीब से बतर से दलन
0: सही खबर बिल्कुल वक्त गुर अल्लाह खबर दे उकड़ा वक्त ना गुर चाह फायदा उचे तकड़ी दोगे ना नो अगर देर देर मकाम न तरह से दली
1: काम तरह से दली
0: बिल्कुल ऐसे दे नो वक्त चुको चिकुम दे के ना अगा हो दे चाह इंतजार न केवी
1: न कही
0: बिल्कुल नो हमेशा चुकम दे कोशिश चुकम दे केवल बचार दीजिए वक्त ना फायदा हो जाता की वक्त चुकम दे जया ना की बिल्कुल ऐसे दे शाल ला दर तो हुए ना नूर खफसा दे सरंग दे रखा तो है ये दर तो है खफसा दे सरंग दे रखा
1: हफ्ता में बिल्कुल अल्हम्दुलिल्लाह शराफ और मजूते रखा वो दे बशकुल बरनु तो इंतजार हम मुझे बिया ना वर्षवल के ना मक्के के वर्षवल के ना बशकूल बरू ने चिकुम दी तारी के दा नर्षवल सईद बरून न वर्षवल के ना अतिर वर्षवा प्रोग्राम में कवाल अगे के यूमल गरी में से जोकड़ाल जे नो बरून चिकुम दा अगा वर्षवाल नोलगाडर हो ले दो के ना
0: जी
1: नमो वेल चल गाडर होता ले दो बरून को बशो है
0: सही
1: نو آج چې زه لوړلم پوه شو زه خو سم مطمئن وم چې برون شوه دا پوه شوې زمیندار سړی خو جي هغه چې برون وشي مځکې مځکې پړی کړه نو مځکې به پڼوي پوه شوې خو چې لوړ برون نه شو وطن خوشکو الګاډه لندا وا نور سیدو ته چې کوم هو کنه پټي وا خوشکو کنه برون دالے نظر چل گاڑی للا پروگرام کے برون ڈیر شو مجھے دل گاڑا تو سے مخیر والے دو مجھے دل گاڑا تو سے مخیر والے دو نو خواہ بشکول برون ندی وش کر وی وی چپ بل نوی کہنا نو دو بہوڑ چی برون نو شی
0: بالکل ایسے للا برومینا وہ دمرا ڈیر وشول خوپا تا نشتا
1: دا برون نو شی کنا دا برون نو مجھا مند پیلا شی ہو
0: اچھا
1: دالی نو شی کنا اس دالی چکم دی شروع شوی دی موس سایر تا چکم دا اگا برون نشتا
0: شما سلا دو کی للا زکا چی تو سلا
1: بنا بچائیں پیلا خوڑی را زبردست دا کرا ہو للا
0: شا ماشاء اللہ گلاب جامن چکن موجود
1: مشہور دی چې پښتنو او ملمستیا ډېر ایر کوي کیوټ للا جان چې کوم دا آنند ملما دا نو خامخا وکړه جمنی سره چای وی سره
0: بالکل
1: او پروګرام دوران کلمانس کې دې شنور چې تکړه یا مړیا خم روشي
0: جی بالکل داسې دی صحیح خبره ده بالکل للا دا
1: ویل چې هفته دې تیر کړ سرنګ دا دې نو وی چې ته سرنګ روغ للې پوي
0: شه یا خو اندر خبر تو خبره شروع کړه نه نو زه خو در باندې تلل کنه
1: ته پهلا پاپتې نه روغ للې پوي چې دې باندې تل چی ته لوړ وی کچر
0: نه لکه مو للا مطلب دا و کنه چې مو چې اول د هفته پښتنه دراو کې چې بهر ته مطلب کور کې دی یا بازار کې چیرته تیر کړی وي اول هغه پښتنه دراو کې بیا ورسره په دې باندې پیسې چې لالا دا شروع ته نن چکم دی پروګرام ته روغله دا سرنګ روغله ست طریقې سره مطلب روغله دا سرنګ مطلب نن اچانک پروګرام تھا او بیا موج مسجد کوم دې ته باندې پروګرام مې ځی کوو نن د هفته مرد باندې مطلب پروګرام درخواته شوې دغه سوجا دا خو مې بالکل د نه پښتنه کوله خو خبرو وښدې شو لګنه نو بل لالا دا خبره چې دا کیوټ لالا دا دا سرنګ چاله
1: دا د سیدی کنه ترې کوم خبره و وی چې سبا کو کنه نو کیوټ لاله جان چې کوم دا کنه دا په مینوالو ډیر ګرون دا
0: اچھا ماشاءالله
1: مینوالو ډیر ګرون دا پوي شوې
0: صحیح
1: نو مو چې چلو بس کیوټ لاله جان صحیح دا
0: صحیح
1: بس مجھے بس صحیح دا کیوٹ لالا جان
0: صحیح دیکھیے شکر سر.